र भर्खरै श्रोताले सुन्नुभयो समूह शर्मा लोकगीत सङ्गीत नरेन्द्र गुरुङको। त अघिल्लो आधुनिक गीत स्वीकार्नुहोस् शकुनको शर्मा, शब्दकार पुरन गिरी अनि सङ्गीतकार अजनीश राई।

पर्यावरण सम्बन्धी समस्याहरूको समाधान गर्न हामीले विशेष रूपले सोच्न पर्ने हुन्छ। पर्यावरण बचाउका केही उपायहरू यहाँ चर्चा गर्न पर्दा वृक्षारोपण हामीले एक विशेष उपाय मान्न सक्छौँ। धेरभन्दा धेर रुखपात लगाए औ यसको सठिक ढङ्गले हेरचाह गरेमा हामीले पर्यावरणलाई प्रदूषणबाट बचाउन सक्छौँ। यसले हावाको गुणवत्तामा सुधार ल्याउँछ र जलवायुलाई नियन्त्रण गर्नमा पनि सहायता पुर्याउँछ। सौर ऊर्जा, पवन ऊर्जा, जल ऊर्जा जस्ता स्वच्छ ऊर्जाहरूको स्रोतलाई हामीले उपयोग गरी कोइला, पेट्रोल आदि जस्ता जीवाश्म इन्धनहरूको क्षय कम गर्न सक्छौँ। अर्को प्रमुख उपाय, प्लास्टिकको प्रयोग कम गर्न सक्छौ। सिंगल युज प्लास्टिकको उपयोग बन्द गरेर हामीले पुनः प्रयोज्य वस्तुहरूको उपयोग गर्न सक्छौ। पानी औ बिजुली बचाएर पनि हामीले पर्यावरणलाई जोगाउन सक्छौ। रिसाइक्लिङ औ पुनः उपयोग पर्यावरण बचाउको अर्को उपाय हो। मैला कुचैला कम गर्नको निम्ति पुनः उपयोगी वस्तुहरू हामीले प्रयोग गर्नुपर्छ र यसको रिसाइकल वा भनौ पुनः उपयोग गर्नुपर्ने हुन्छ। यस बाहेक सरकारले त धेरै धेरै नियम अनि नीतिहरू प्रदूषण प्रभावलाई कम गर्नको निम्ति बनाइराखेका नै छन्। यी नियम औ नीतिहरूलाई हामीले कठोरसँगले पालन गर्नुपर्ने हुन्छ। यसबाहेक मानिसहरूमा एवं हाम्रा ससाना बालबालिकाहरूमा हामीले पर्यावरण संरक्षण सम्बन्धी जागरूकता फैलाएर पनि हामीले पर्यावरणको बचाउ गर्न सक्छौँ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम जसमा आज हामीले चर्चा गर्यौं पर्यावरण सम्बन्धी समस्याहरू एवं समाधानहरू बारे। यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब हाम्रो कार्यक्रमको निर्धारित समय पनि हिँड्ने कुरा हुन्छ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज आत्मविश्वासको साथ अघि बढ़िरहेको छ अनि यो प्रगतिमा सांस्कृतिक विरासतले महत्वपूर्ण भूमिका निभाएको छ। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार अनि आजीविका मिशन अधिनियम 2025 कार्यान्वयनको अधिसूचना जारी गरेको छ। केन्द्रीय मत्स्यपालन पशुपालन दुग्ध उत्पादन अनि पञ्चायती राज मन्त्री राजीव रंजन सिंहले आज देशको औषधि अनि जैव प्रौद्योगिकी क्षेत्रहरूलाई मजबूत गर्नमा अनुसन्धान अनि नवाचारको महत्वमाथि प्रकाश पार्नुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा 13 15 मईसम्म चीनको आधिकारिक यात्रा गर्नुहुनेछ र मौसम विभागले बिहिबारसम्म देशको उत्तर पश्चिमी भागमा हल्का गर्जन बिजुली चम्किने अनि तेज हावा चल्ने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज आत्मविश्वासको साथ अघि बढ़िरहेको छ अनि यो प्रगतिमा सांस्कृतिक विरासतले महत्वपूर्ण भूमिका निभाएको छ। उहाँले भन्नुभयो, सांस्कृतिक स्थल युगदेखि देशको पहिचानको प्रतीक हो। प्रधानमन्त्रीले भन्नुभयो, सरदार वल्लभ भाई पटेलले सोमनाथ मन्दिरको पुनर्निर्माणको माध्यमले यो देखाएको छ कि भारत सम्मानको साथ आफ्नो विरासतको संरक्षण गर्दछ। प्रधानमन्त्री मोदीले यस अवसरमा 1998 गरिएको परमाणु परीक्षणको पनि स्मरण गर्नुभयो। भन्नुभयो, पोखरणमा परमाणु परीक्षणको माध्यमले भारतीय वैज्ञानिकहरूले देशको क्षमतालाई पूरा विश्वलाई देखाएको थियो।
1: दुनियाभरकी शक्तियां भारतको दबोचने के लिए मैदान में उतरी, अनेक प्रकार के बन्धन लग गए। उस समय पूरी दुनिया का दबाव भारत पर था, लेकिन अटल जी के नेतृत्व में बीजेपी सरकार ने दिखाया था कि हमारे लिए राष्ट्र प्रथम है। दुनिया की कोई ताकत भारत को झुका नहीं सकती।
0: श्री मोदीले यस अवसरमा हमीरजी गोहिल अनि अहिल्याबाई होलकरलाई पनि स्मरण गर्नुभयो, जसले सोमनाथको सेवामा आफ्नो जीवन समर्पण गरेका थिए। प्रधानमन्त्रीले भन्नुभयो, अतीतमा राजनैतिक विरोधको सामना बीच पनि भारतको संस्कृति अनि सांस्कृतिक चेतना लगातार अघि बढ़ेको छ। प्रधानमन्त्रीले यस अवधि सोमनाथ अमृत पर्वमा एक विशेष डाक टिकट अनि 75 रूपियाँको विशेष सिक्का पनि जारी गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ अमृत पर्वको अवसरमा पहिलो ज्योतिर्लिङ्ग सोमनाथ महादेव मन्दिरमा विशेष महापूजा गर्नुभयो। उहाँले सोमनाथ मन्दिरको शिखरमा कुम्भ अभिषेक पनि गर्नुभयो। मन्दिरको इतिहासमा पहिलोपल्ट मन्दिरको शिखरमा 11 तीर्थस्थलहरूबाट ल्याइएका पवित्र जलले जलाभिषेक गर्नुभयो। श्री मोदी ध्वजारोहण समारोहमा पनि सामेल हुनुभयो। यसैबीच वायुसेनाले एयर शो गर्यो, जसमा सूर्य किरण एरोबेटिक्स टीमले सोमनाथमा मनमोहक प्रस्तुति दिए। हेलिकप्टरको माध्यमबाट पुष्प वर्षा गरियो। त्यसपछि श्री मोदीले विशेष प्रदर्शनीको आवलोकन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसिया संकटबीच राष्ट्रलाई सशक्त बनाउनमा देशवासीलाई साझेदार बन्न आह्वान गर्नुभयो। हैदराबादमा हिजो एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रलाई साथ अपील गर्नुभयो। उहाँले नागरिकहरूलाई सार्वजनिक परिवहनको उपयोग गर्ने अनि कार पुलिङको माध्यमले आयातित इन्धनको उपभोगलाई कम गरी विदेशी मुद्रा भण्डारलाई संरक्षित गर्नमा सहयोग गर्ने आग्रह गर्नुभयो। प्रधानमन्त्रीको यो अपील यस्तो समयमा आएको हो, जब पश्चिम एसिया संकट अनि होर्मुज जलडमर मध्यमा गतिरोध जारी रहेको कारण प्रति ब्यारल काँचो तेलको मूल्य $100 भन्दा अधिक रहेको छ। काँचो तेलको मूल्य पछिल्लो महिनाको समाप्तिमा 52 सप्ताहको सबैभन्दा उच्चतम स्तर $126 प्रति ब्यारल पुगेको छ। प्रधानमन्त्री मोदीले एक वर्षका लागि विदेश यात्रा गर्ने जस्ता विवेकपूर्ण खर्चमा पुनः सोच्ने आग्रह नागरिकहरूसित गर्नुभयो। उहाँले एक वर्षका लागि विदेशमा विवाह कार्यक्रम आयोजित गर्ने या अत्याधिक सुनको खरिदलाई सीमित गर्नेमा फेरि विचार गर्ने जस्ता विदेश

0: बेसी खर्चमा कटौतीको उपाय खोज्ने आग्रह पनि नागरिकहरूसित गर्नुभयो। श्री मोदीले वर्क फ्रम होम अभ्यासलाई फेरि लागू गर्ने आह्वान गर्नुभयो।
1: एक जमाना था जब संकट आता था तो लोग देश हित में सोना दान दे देते थे। आज दान की जरूरत नहीं है, लेकिन देश हित में हमको ये तय करना पड़ेगा कि साल भर तक हम सोने के गहने नहीं खरीदेंगे। विदेशी मुद्रा बचाने के लिए हमारी देशभक्ति हमें चुनौती दे रही है और हमें इस चुनौती को स्वीकार करते हुए विदेशी मुद्रा को बचाना होगा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। आज राष्ट्रिय प्रौद्योगिकी दिवस मनाइँदैछ। 1998 आजको दिन भारतले राजस्थानको पोखरणमा परमाणु बमको सफलतापूर्वक परीक्षण गरेको थियो। यस दिन देशको वैज्ञानिक उपलब्धिहरू, तकनिकी प्रगति र बढ्दो नवाचार तन्त्रको उत्सव मनाउँदछ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशका वैज्ञानिक, इन्जिनियर, नवप्रवर्तक र शोधकर्ताहरूलाई शुभकामना दिनुभएको छ। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार अनि आजीविका मिशन अधिनियम 2025 कार्यान्वयनको अधिसूचना जारी गरेको छ। यो अधिनियम यस वर्ष 1 जुलाईदेखि देशभरि नै लागू हुनेछ। ग्रामीण विकास मन्त्रालयले भनेको छ, प्रत्येक वित्तीय वर्षमा 125 दिनको रोजगार ग्यारेन्टी अधिनियमले ग्रामीण भारतलाई सशक्त बनाउनेछ। देशभरिमा नयाँ ढाँचाको कार्यान्वयनका लागि हालको वित्त वर्षमा 95,692 करोड़ रूपियाँको प्रावधान गरिएको छ। महिला श्रमिकहरूको भागीदारीलाई प्रोत्साहित गर्न विकसित भारत जी रामजी अधिनियममा कार्यस्थलहरूमा नानीहरूको हेरचाहका लागि एक महत्वपूर्ण प्रावधान रहेको छ। 5 वर्षभन्दा कम उमेरका 5 या अधिक नानीहरूको उपस्थितिमा उनीहरूको हेरचाहका लागि एक महिला श्रमिक नियुक्त गरिनेछ। यो कदमको उद्देश्य कार्यलाई निर्वाध जारी राख्नमा महिलाहरूलाई सक्षम बनाउनु हो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, राज्य सरकारले बंगलादेशको सीमामा बार लगाउन सीमा सुरक्षा बल बीएसएफलाई जमीन हस्तान्तरित गर्ने निर्णय गरेको छ। चुनावपछि पश्चिम बंगालमा नयाँ सरकार गठन भएपछि आज भएको मन्त्रीमण्डलको पहिलो बैठकमा यो निर्णय लिइएको हो। सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज भन्नुभयो, मल्टी लेन फ्री फ्लो एमएलएफएफ बैरियर रहित टोल संग्रह प्रणालीको शुभारम्भ सहित भारतले प्रौद्योगिकी आधारित राजमार्ग प्रबन्धनको एक नयाँ युगमा प्रवेश गरेको छ। नयाँ दिल्लीको मुटका बक्करवाला टोल प्लाजामा यस उन्नत टोल प्रणालीको उद्घाटन गर्दै श्री गडकरीले भन्नुभयो, यो पहलले टोल प्लाजामा लाग्ने अधिक समय कम हुनेछ अनि इन्धनको बर्बादी, प्रदूषण अनि यात्राको क्रममा हुने ढिलाइमा उल्लेखनीय कमी आउनेछ। केन्द्रीय मत्स्यपालन, पशुपालन, दुग्ध उत्पादन अनि पञ्चायती राज मन्त्री राजीव रंजन सिंहले आज देशको औषधि अनि जैव प्रौद्योगिकी क्षेत्रहरूलाई मजबूत गर्नमा अनुसन्धान अनि नवाचारको महत्वमाथि प्रकाश पार्नुभयो। नयाँ दिल्लीमा आयोजित प्रयोगशाला पशु कल्याण नीतिहरू अनि सर्वोत्तम प्रथाहरू विषयमा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्री सिंहले वैज्ञानिक प्रयोगहरूमा प्रयुक्त पशुहरूसित मानवीय व्यवहार सुनिश्चित गर्ने आवश्यकतामाथि जोड़ दिनुभयो। श्री सिंहले भन्नुभयो, पशु क्रूरता निवारण अधिनियम अन्तर्गत गठित पशु प्रयोगहरूको नियन्त्रण अनि पर्यवेक्षण समिति सीसीएसईए विश्वविद्यालयहरू, अस्पतालहरू अनि अनुसन्धान संस्थानहरूमा पशु प्रयोग सुविधाहरूको विनियमन अनि निगरानीमा महत्वपूर्ण भूमिका निभाउँदछ। देशको बढ्दो औषधि अनि जैव प्रौद्योगिकी क्षमताहरूमा प्रकाश पार्दै श्री सिंहले भन्नुभयो, देश अनुसन्धान, जेनेरिक दवाईहरू अनि टीका उत्पादनका लागि एक प्रमुख वैश्विक केन्द्रको रूपमा उदय भएको छ। कोविड-19 महामारी अवधि देशको प्रतिक्रियाको प्रसंगमा उहाँले भन्नुभयो, भारतीय वैज्ञानिकहरू अनि दवाई कम्पनीहरूले सीमित समयमा टीका विकसित गरे अनि 150 भन्दा अधिक देशहरूलाई यसको आपूर्ति गरे। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा 13-15 मईसम्म चीनको आधिकारिक यात्रा गर्नुहुनेछ। पछिल्लो 9 वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिको चीनको यो पहिलो यात्रा हुनेछ। यो यात्रा यस्तो समयमा भइरहेको छ जब अमेरिका, इजरायल, इरान संघर्ष लगातार जारी छ। मौसम विभागले बिहिबारसम्म देशको उत्तर पश्चिमी भागमा हल्का गर्जन बिजुली चम्किने अनि तेज हावा चल्ने अनुमान व्यक्त गरेको छ। जम्मू कश्मीर अनि लद्दाखमा आज अनि भोलि छुटपुट असिना सहित वर्षा हुने सम्भावना छ। हिमाचल प्रदेश अनि उत्तराखण्डमा पनि भोलि यस्तै स्थिति रहने सम्भावना छ। आसाम मेघालय केरल माहे तमिलनाडु पुडुचेरी अनि कराईकलका केही भागमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। जम्मू कश्मीर लद्दाख दिल्ली हरियाणा चण्डीगढ अनि पंजाबमा आज गर्जन सहित बिजुली चम्किने सम्भावना छ। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज आत्मविश्वासको साथ अघि बढ़िरहेको छ अनि यो प्रगतिमा सांस्कृतिक विरासतले महत्वपूर्ण भूमिका निभाएको छ। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार अनि आजीविका मिशन अधिनियम 2025 कार्यान्वयनको अधिसूचना जारी गरिएको छ। केन्द्रीय मत्स्य पालन पशुपालन दुग्ध उत्पादन अनि पञ्चायती राज मन्त्री राजीव रंजन सिंहले आज देशको औषधि अनि जैव प्रौद्योगिकी क्षेत्रहरूलाई मजबुत गर्नमा अनुसन्धान अनि नवाचारको महत्वमाथि प्रकाश पार्नुभयो र मौसम विभागले बिहिबारसम्म देशको उत्तर पश्चिमी भागमा हल्का गर्जन बिजुली चम्किने अनि तेज हावा चल्ने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

यो प्रसारण हो आकाशवाणीको रवको क्रममा श्रोतालाई सुनाइरहेछौ देशभक्ति गीत शब्द डाक्टर इक्वालको अनि सङ्गीत पण्डित रवि शङ्करको र गुञ्जनी स्वर रहेको छ लता मङ्गेशकरको।